यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले राज्यमा अधिक विनियोग, उद्योग र अर्थनैतिक सुजोग सृष्टि गर्ने लक्ष्यले जापानको उद्योग तथा प्रतिष्ठानहरूसँग संयोग र सहयोगिता वृद्धि हुनेछ भनी आशा प्रकाश गर्नुभएको छ। जापानका प्रधानमन्त्री सानाया टाकाइसीको असम भ्रमण रद्द भएपछि हिजो भारत स्थित जापानका राष्ट्रदूत केसी ओनोसँग टेलिफोन मार्फत कुराकानी भएपछि मुख्यमन्त्री डाक्टर शर्माले यो कुरालाई प्रकाश गर्नुभएको हो। सामाजिक माध्यममा दिएको एक वार्तामा उहाँले भन्नुभएको छ कि जापानका राष्ट्रदूतसँग भएको यो छलफलमा इलेक्ट्रोनिक्स, सेमिकन्डक्टर, ढाँचा, उत्पादन, उद्योग, उद्यमिता आदि गुरुत्वपूर्ण क्षेत्रमा पारस्परिक सहयोगिता अधिक विस्तृत र गतिशील अनि फलप्रसू गर्ने क्षेत्रमा उभय पक्ष सहमत भएको कुरालाई प्रकाश गर्नुभएको छ। यस वार्तालापको समयमा भारतका एक्ट इस्ट पोलिसीको अधीनमा असमसँग चलिरहेको जापान सरकारको अंशीदारित्व र सहयोगिता अधिक सुदृढ गर्नको निम्ति देशका राष्ट्रदूतले पुनर्प्रतिश्रुति व्यक्त गरेका छन् भनी जान्न दिनुभएको छ। राज्यको सड़क ढाँचा विकासको दिशमा नवतम संयोजनको रूपमा तिनसुकिया जिल्लामा निर्माण गरिएको एटी रोड र श्रीपुरिया सहयोगी उरनिया सेतु आज उद्घाटन गरिएको छ। दिउँसो 11 बजे श्रीपुरियामा यस उपलक्ष्यमा आयोजित कार्यक्रममा शाह जनजाति र आदिवासी कल्याण विभागका मन्त्री रामेश्वर तेली मुख्य अतिथिको रूपमा उपस्थित हुनुको साथै तिनसुकियाका विधायक पुलक गुवाई उपस्थित हुनुहुन्थ्यो। देशको अन्यान्य क्षेत्रको सँगै असममा पनि भोलि राष्ट्रिय प्रतिषेधक दिवस पालन गरिनेछ। यस दिवसको अंशको रूपमा सबै जिल्लामै जन्मदेखि 5 वर्षभित्रका शिशुहरूलाई पोलियो प्रतिषेधक प्रदान गरिनेछ। स्वास्थ्य विभागले राष्ट्रिय प्रतिषेधक दिवस पालन गर्नको निम्ति सम्पूर्ण प्रस्तुति गरेको छ। यस अनुसार राज्यका सर्वमोट 45 लाख शिशुहरूलाई पोलियो प्रतिषेधक प्रदान गर्नको निम्ति लगभग 24,000 प्रतिषेधक बुथ कार्यक्रम गरिराखिएको छ। 29 र 30 जुनमा भ्राम्यमान स्वास्थ्य टोलीले घर घर गएर प्रतिषेधक प्रदान गर्ने अभियान गर्नेछन्। त्यसरी नै बासस्थान र हाट बजार लगायत इटाभाटा तथा शहरका बस्ती क्षेत्रमा शिशुहरूको निम्ति पोलियो प्रतिषेधक प्राप्त गर्नको निम्ति निश्चित गरिनेछ। भेनेजुएलामा 2 शक्तिशाली भूमिकम्पमा मृत्यु भएको संख्या 920 जनासम्म वृद्धि भएको छ। भूमिकम्पमा लगभग 3,300 जना घाइते हुनका साथै गम्भीर रूपले आघात प्राप्त पनि भएका छन्। उद्धारकारीहरूले देशका राजधानी सहर कारकास छेउमा भूमिकम्पमा क्षतिग्रस्त स्थानहरूदेखि घाइते भएका मानिसहरूको जीवन बचाउने प्रयास जारी राखेका छन्। उल्लेखयोग्य यो छ कि देशमा गत बृहस्पतिबार 7.2 प्राबल्यको भूमिकम्प भएको मात्रै केही सेकेन्डमा पछि नै 7.5 प्राबल्यको अर्को एउटा शक्तिशाली भूमिकम्पको फलस्वरूप धेरै संख्यामा गृहहरू भत्किएका थिए। भारतले भेनेजुएलाको विध्वंसी भूमिकम्प पछि देश प्रति अपरेसन एमिस्टेट उद्घाटन गरेको छ। भेनेजुएलाको सर्वसाधारण प्रति सहानुभूति र एकताको चिन्हको रूपमा अपरेसन एमिस्टेट मार्फत मानवीय सहयोग र दुर्योग सहाय अभियान चलाएको छ। वैदेशिक परिक्रमा मन्त्रालयको एक विवृतिले प्रकाश गरे अनुसार यो अभियानको अंशको रूपमा आज बिहान भारतीय वायुसेनाको C-17 ग्लम मास्टर विमानले मानवीय सहाय सामग्री र 41 जना एउटा उद्धारकारी दलले भेनेजुएला अभिमुखे रवाना भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आकाशवाणी को मन की बात कार्यक्रम मार्फत देश विदेशका सर्वसाधारणसँग मनको भाव व्यक्त गर्नुहुनेछ। यो कार्यक्रम 135 संख्याको खण्ड हुनेछ। राज्यको 12 जिल्लामा भोलि बडो, गाह्रो, मणिपुरी र मार माध्यमको निम्ति विशेष टेटको लिखित परीक्षा अनुष्ठित हुनेछ। निम्न र उच्च प्राथमिकको निम्ति अनुष्ठित हुने यो परीक्षाको निम्ति प्रशिक्षकहरूले प्रवेश पत्रसँग कुनै पनि एउटा फोटोयुक्त परिचय पत्र लिएर जानुपर्नेछ। यस अतिरिक्त प्रशिक्षकहरूले परीक्षा केन्द्रभित्र मोबाइल फोन, डिजिटल घडी अथवा कुनै पनि इलेक्ट्रोनिक सामग्रीहरू लान सक्ने छैनन् भनी राज्यका प्राथमिक शिक्षा संचालकले एक निर्देशना जारी गरेको छ। गुवाहाटी महानगर उन्नयन प्राधिकरणको अधीनस्थ महानगरीको उद्यानहरूमा प्रवेशको निम्ति आउँदो 5 जुलाईदेखि कार्यकारी हुने गरी शुल्क निर्दिष्ट गरिएको छ। प्राधिकरणको तर्फबाट प्रकाश गरे अनुसार उजान बजारको जोरपोखरी उद्यान र शरण्य पहाडको गान्धी मण्डपमा प्रत्येकजन व्यक्तिको निम्ति प्रवेशको निम्ति 20 रुपियाँ, आम्बारी सहित उद्यानमा 25 रुपियाँ, सवालकुसीको वस्त्र उद्यान, हेङ्गराबारी अमृत उद्यान, आधाबारी अटल उद्यान र राज्य चिडियाखाना छेउको श्रद्धाञ्जलि कारणमा प्रवेशको 30 रुपियाँ, पान बजार नेहरू उद्यानमा 50 रुपियाँ, फाँसी बजार उद्भिद उद्यान, उजान बजार सती राधिका शान्ति उद्यान र पान बजार ब्रह्मपुत्र रिभर फ्रन्ट उद्यानको निम्ति 60 रुपियाँ, पान बजार महाबाहु ब्रह्मपुत्र

नदी ऐतिह्य केन्द्र में 150 रुपया र पान बजार गुवाहाटी को रोपवे को निम्ति एक पल्ट को निम्ति 250 रुपया धार्य गरिएको छ। अवश्य 9 वर्ष का तल का शिशु र 75 वर्ष का ऊर्ध का नागरिक र विशेष रूप में अक्षम व्यक्ति को निम्ति उद्यान में निःशुल्क प्रवेश व्यवस्था गरिएको छ। अर्कातिर प्रातः भ्रमण गर्न चाहने व्यक्ति को निम्ति बिहान 6 बजे देखि 10 बजे सम्म निःशुल्क प्रवेश व्यवस्था गरिएको छ भनी प्राधिकरण ले जान दिएको छ। विश्व को विभिन्न स्थान में पालन गरिएको अन्तर्राष्ट्रिय अनरस दिवस आज ग्वालपाडा जिल्ला को नलंगा पहाड़ गांव में विस्तृत कार्यक्रम ले उद्यापन गरिएको छ। सुन्दै हुनुहुन्छ समाचार पूरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा सकारबाट बोलिरहेका छौँ। यो कार्यक्रम एनएमएफको 4.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 28 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् साहित्यिक कार्यक्रम। यस कार्यक्रम अन्तर्गत सुन्नुहोस् कविता पाठ दिपाली छेत्रीबाट।
1: कविताको शीर्षक आमा। तिमी कति महान छौ यो संसार देखायो आमा, हजारौं जन्ममा तिर्न नसक्ने गुण लगायो। आफ्नो भागमा परेको खुसी आफूसँग नराखी, भिड पाखा घाम पानी केही नभनी पढायो आमा। घाँस र दाउरा गर्दा आफू खाली खुट्टा नै हिँड्यौ, मलाई नयाँ किनी आफूले काडा भिजायो आमा। आफू भोके बसी अगाए भन्छौ कति महान छौ, आफ्नो खुसी माया मारेर मलाई नै दियो आमा। आफू लडेर मलाई हिँड्न सिकायो यो संसारमा, हिँड्न नसक्दा ताते ताते हिँड्न सिकायो आमा। पाइले पिछे काडा भिजाउन खोज्ने सहरमा, काडामा टेकेर फुलहरूको दुनिया घुमायो आमा। कविताको शीर्षक बुबा। मूल वृक्ष भई बसेका ती बुबा महान श्रेष्ठ हुन् यो जगतकै, मनमा कुनै संख्या नगरिकनै अभाव टार्दछन् सन्तानकै। आफू झटारा सहेर पनि फुली फल्न खोज्दछन् अति, मूल वृक्षलाई बिर्सिदिने गर्छन्। चुम्दछन् सफलता शाखाले जब, गुनासो गर्दैनन् कहिले पनि उनी। ऋणले कति बोझ बोकेको छ भने रूप वृद्ध हुँदै जान्छ जब, अनि फल सबै बन्दछन् आँखाका तारा। तिनै फल फूल आदिको बनिन्छ महँगो जुस औषधि आदि। रूप भने रडिरहन्छन् वृद्ध अवस्थामा, सम्पादकलाई दिँदै आफ्नो परिचय आदि। मेरो घर त अमुक ठाउँमा, मेरो छोरो डाक्टर इन्जिनियर आदि। तर रहेनछ उसको मनमा मेरो प्रति माया अलिकति पनि। यो वृद्धले के गर्ला भने आफू श्रेष्ठ बन्ने कोसिस गर परिवारमै, मनमा गुलाब छडी जानु नपरोस्। कोही वृद्ध आश्रममा वृद्ध अवस्थामा पीडा बोकी अनेक थरी। कविताको शीर्षक प्रकृतिसँग हाम्रो सम्बन्ध। प्रकृति नै हुन् हामी सबै प्राणीका जननी, धन्य प्रकृति हामी हो जल स्रोतका धनी। स्वच्छ वातावरण स्वर्ग जे हाम्रो देश, क्या मिलेका छन् यहाँ हिमाल पहाड मधेश। हिमगिरीबाट निस्किने नदी खोला र झरना, यिनै श्रृङ्गार हुन् धरती माताको गहना। कसैले अब मास्नुहुन्न वन जङ्गल, यो चरा चुरुङ्गी बाघ भालुको हो बास स्थल। जसले ठान्छ आफूलाई बलशाली देश, काम यसपालि राम्ररी गरोस् विशेष। जलवायु परिवर्तनमा राखोस् ध्यान, यो पृथ्वीको

0: कम गरज तापमान कविताको शीर्षक वेदना बिरानो भनी तिमीलाई भन्यो मुटुमा पीर नपुगिदेऊ आजको बिहान धमिलो भयो भोलिलाई तिमी नबिर्सिदेऊ अरुणाचलको अटव्य जङ्गल इतिहास तिम्रो बोल्दैछ पन्दाको विशाल समुद्र पनि एकहोरो तिमीलाई हेर्दैछ माटोले यहाँ सम्झना गर्छ सीमामा तिमी लडेको लडाकको हिउमा गाएर खोज भेट्नेछु हन्डी पुर्खाको कसैले पराई भनेछ तिमीलाई माटोले कहिले भन्दैन आमाको माया धरतीले दिन्छ पहाड खोलाले भन्दैन माटाको माया सम्झेर आऊ मुटुमा पीर नबोक लोहितको पानी तिमीलाई हेर्छ उदास भाका नपोख कविताको शीर्षक यस बेला तिमीलाई फर्क भनिदिए हुन्छ ती जो त्यहाँसम्म आएर मलाई फर्किरहेछन् तिनलाई कसैले फर्क भनिदिए हुन्छ तिनले गाउने गरेका गीतहरू अवश्य नै मिठा होलान् कुम्भकर्णका कानहरूलाई गीतको के काम तिनलाई आफ्नो जिन्दगी भन्दा कतै सपना प्यारो तर यहाँ ती सपना फस्टाउने एउटा पनि कुनै चोक छैन पहाडले छेकेको यस सहरमा पर्खाल थपेर जताततै सुरक्षित छन् यहाँका मानिस गहिरो निन्दमा त्यसैले तिनलाई अहिले फर्क भनिदिए हुन्छ तिनका इच्छाहरू पवित्र छन् तिनका हातहरू स्वतन्त्र छन् म धमिल्याउन चाहन्न तिनीहरूका सपनालाई ती उतै सुरक्षित रहन् उनीहरूकै आँखामा मलाई विश्वास छ ती रिसले मुरमुरिँदै फर्कने छन् यस बेला र फेरि आउँदा ती मलाई कुल्चने गरी आउने छन् मेरो छोरो स्वागत तोरण सजाइरहेको हुनेछ त्यस बेला
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम अन्तर्गत कविता पाठ दिपाली छेत्रीबाट अब सिकार्नुहोस् लघुकथा खड्गराज राउतबाट
2: कथाको शीर्षक छ प्रतिशोध वायुपुत्रको आज झन्डै 22-25 वर्षपछि दुर्गागढी गाउँमा फेरि अर्को एउटा गाउँले सभा बस्ने निधो भएको छ फेरि अर्को सभा भन्नुको तात्पर्य हो यसै गाउँ र ठाउँमा लगभग 2.5 दशक अघि जुन विवादास्पद स्थितिमाथि छलफल गरिएको थियो त्यस्तै हुबहु मुद्दाको पुनरावृत्ति आजको दिनमा कार्यकारी हुने अवस्था तय गरिएको छ सोही प्राथमिक पाठशाला परिसरमा आज गाउँ इलाका बाहेक वरपर क्षेत्रका जिज्ञासुहरू पनि ठुलै संख्यामा भेला हुँदै आएका थिए सभास्थली स्त्री पुरुष दुवै थरीको बाक्लो उपस्थितिले खचाखच भरिँदै आयो त्यस बेला र यस बेला भएको र हुनै लागेको कौतूहलपूर्ण मूल विषय थियो गर्भस्थ बतासे शिशुको छद्मवेशी बाउ सुनिश्चित गरी सामाजिक मान मर्यादा र सन्तुलन भङ्ग हुन नदिने अडान सन्दर्भ एउटै र उस्तै भए पनि आरोपित पात्र पात्र पहिलेको झैँ निमुखा गर्भिणी अनि ठोकुवा गरेका आदेश लुरु लुरु पालन गर्ने खालको पानी मरुवा युवक थिएन प्रतिशोधमा उम्लिएको एक जोधा फेला परेपछि सभास्थली असामान्य बनिनु स्वाभाविकै थियो त्यसैले अहिलेको परिवेश तद्रूप गम्भीर बनिँदै गयो वस्तु त यस घरी कि दोजिया पात्र सम्पन्न घरानामा फले फुलेकी हैकमी परिवारसँग सम्बन्धित थिए ठुलै खानदानी रवाफकी धाक र नाक थिए त्यस्तै प्रतिकारवादी पात्र पनि आफैमा एक जुझारु हिम्मती र वाकपटु थियो त्यसैले अहिलेको वाद विवाद चरम चुलीमा ढिक्की च्याउ गर्दै थियो पहिले कि दोजिया पात्र निर्धन घरायासीमा दरिद्र पूर्ण फजिटी सहेर पले बढेकी अपठित अनि सकल्ती शब्दमा आफ्नो व्यथा ओकल्न नसक्ने निमुखा थिए आफू बलजफ्ती करणीय हुनु परेको दुर्दशा केवल अभियुक्तलाई औन्याउँदै रोदन क्रन्दन गर्न सक्दथी सो उपरान्त उसको दोस्रो विकल्प थिएन ती कुराको हेक्का आज बसेको सभासदका मथिङ्गलमा पनि अहिलेसम्मै ओझेल परिसकेको चाहिँ अवश्य नभएर हुँदो हो कुन्नी परस्परमा एक अचम्मको खुसुर फुसुर चल्न थालेको थियो त्यस बेला सो कैफियतलाई लिएर यसै विद्यालय परिसरमा सात खेपसम्म सभा बस्यो तमाम खुल्दुली चल्यो तर प्रत्येकपल्ट ती दिनहीन कुमारी आमाले दिएको बयान बित्थाकै निरस्त्र भएर सेलायो कुनै पनि हालतमा सो अभियुक्तले आफूमाथिको अभियोग कबुल गर्न चाहँदैनथ्यो किनकि ऊ पहुँच

वालाहरूको बल बरगतमा फस्टिएको साँडा त छँदै थियो। नाहकमा आइलाग्न लागेकी एउटी गँवारलाई शिरोभार लिएपछि निकट भविष्यको अझ बढी भोग्न पाइने रसा स्वादनको जिन्दगीलाई कसरी पो तिलाञ्जली दियोस् र नाना तरहका तिकडम रची त्यस नाहकलाई घोक्रे ठ्याक लगाउनुमा नै प्रभुवादीहरूले आफ्नो भलाइ ठाने। अन्तत परिणति पनि त्यस्तै भयो। जम्मैले आफ्नो बडप्पनको पगरी गुथेर संकट मोचनको उपाय निकाले। मिथ्यारोप लगाई भन्ने न्यु मजबुत पारी उल्टै ती पीडितालाई प्रशस्त मानसिक र शारीरिक यातना दिएर हायल कायल पारियो। भारी गुटबन्दी र वकालतीका बीचमा ती अभागी कुमारीका दुर्बल पक्षहरू निस्तेज भएर ठाडठाडै सेलाए। के खोजस कानो आँखो भने झैं तानाशाही प्रतिपक्षहरू अझ जोडले डुक्रिए। फलस्वरूप ती असहायलाई चरित्रहीन बाई फालेको संज्ञा दिएर समाजबाटै बहिष्कार गर्ने निर्णय पारित गरियो। यसरी एउटी निरीह निरपराध युवतीलाई तथाकथित समाज व्यवस्थाले गल हत्याए पनि पेटभित्रको प्रकृति प्रदत्त भ्रूणको अस्तित्व त्यसै कहाँ पस्दथ्यो। कालक्रममा एउटा नवजात शिशु कुनै स्रोतले बिना बाबुको हरामी सन्तान हुनुको लान्छना भिरेर अन्तत यसै धरणीमा खुट्टा पसारेर आयो। सो बालक प्रकृतिको उपादान भए पनि नकारात्मक सामाजिक सोचमा अनुकूल ठहरिएन। गाउँघरमा छिछिर दूर दूरको सुगा रटाई केही दिनसम्म चलि नै रह्यो। जे जस्तै भए पनि समय अवधिभित्रै नियतिले एक नररूपी मांसपिण्ड बाह्य जगतमा आफैले दियो। हिमायती भनिदो मानव समाजबाट धिक्कारिएको बबुरो शिशुले छैठौँको भाग्य निर्माता र दारुण मातृ स्नेह शिवाय कर्मकाण्डका ठेकेदारबाट नवारण संस्कारमा चुखिने औपचारिकतासम्म पनि पाएन। बरु वात्सल्यताकै आधारमा 85 हिउँदको ठिरो पचाएका मामली हजुरबाले त्यस नवजातको शिर स्पर्श गरी करुण दृष्टिले दुई थोपा आँसु तरक्क चुहाउँदै क्षीण स्वरमा भनेका थिए, मैले यो मर्ने बेलामा कलिकालको अवगाल नहेरी धर पाइन। तँलाई कसले यो हालतमा पैदा गर्यो अनि बर्बाद पार्यो ईश्वरले नै जानुन्। तँ लामो आयुमा छस् नै भने वायुपुत्र भीम भएर बाँचेस्। मात्र यही भीम शब्द नै त्यस बालकको श्री सम्पत्ति भयो। बाँकी संस्कारहरू पाउने उसको ललाटमा उभ्रिएन। त्यसपछि यी हतभागी आमा छोरा कता पले बढे या अल्पिए कसैलाई पनि यिनीहरूबारे हेक्का रहेन। समयको लामो अन्तरालसँगै त्यस घटनाक्रमलाई झन्नै धेरै जसोले बिर्सिसकेका थिए हुन्। लाग्दछ यसरी ओझेल पर्दै जानु स्वाभाविक विषय पनि हो। वास्तवमा आज बसेको सभामा अभिनीत दोजिया पात्राको खलनायकको रूपमा उभिएको उही भीम थियो जसलाई 25 वर्ष अघि यिनै नोकर साई प्रभुवादीहरूले यसै धरतीमाथि वायु पुत्रको रूपमा अवतरण हुन विवश तुल्याएका थिए। यस बखत ऊ नाम अनुरूप शक्ति सामर्थ्य र वाक्पटुताको लक्का जवान गदाधर भीम नै साबित भए झैं लाग्दथ्यो। आजको सभामा विपक्षीहरू जति दराखरा थिए त्यति नै प्रतिपक्षमा उभिएको अभय निर्भीक भीम वज्रसरी अटल भएर रणकौशलमा उभिएको थियो। प्रतिकारमा ठोकेका उसका वाक्यवाणले आजको सभासदलाई साँच्चीकै निर्वस्त्र निशब्द र घायल पार्दै थियो। निकै बेरको खिचा तानेपछि टेबुल ठट्टाउँदै भीमले कर्कश स्वर शब्दमा भन्यो, आज यहाँ विराजमान महामहिमहरूका सम्मुख एउटै प्रश्न अघि सार्दछु कि मैल जतिसुकै सेतो पोसाकभित्र बाफिए पनि त्यसको सडान्धले आफ्नो अस्तित्व दर्शाइरहेकै हुन्छ। नैतिक आदर्शताको खोल ओढेको यही श्वेत वस्त्रधारीहरूले आफ्नो चेलीको घाँडो पन्साउन अहिले जुन तारतम्य रचिरहेछ तर कसरी भुलेको। आजभन्दा 25 वर्ष अघि यसै थातथलोमा आफूहरू जस्ता ज्ञानी गुणी महात्माहरूले एउटी निमुखा नारीको अस्मितामाथि खेलबाड गरेको परिदृश्यलाई नुनचुक छर्किएर कति कहाली लाग्दो प्रताडना दिनुभए थियो। बास्ना लम्पट मानव हत्यारालाई उकास्न साम दाम दण्ड भेद लागू गरी मरेकालाई अझ कति ठुलो अपघात दिनुभए थियो। के यो मानवीय अन्तर्गतको निशाब र धर्म हो। मानवता हर्सुर्ने अधमतीहरूले नारी व्यवस्थाको उत्पीडनमाथि पहिला वकालत गरोस्। यसरी भीम राँकिएपछि सभासद अचम्भित बन्यो। यसले कुन कुरो समातेर यसरी बम्कियो, यत्रो ठुल्ठुला कुरा गरेर के दर्शाउन खोजिरहेछ त, अझ यसको पारो सेलाउन सकेन किन। कुराको तहसम्म पुग्न नसकी परिवेश निस्तब्ध बन्यो। फेरि यसै सिलसिलालाई लिएर फेरि भीम गर्जियो, आफूहरूकी चेलीले गर्भाधान हुनुको आरोप ममाथि लगाउँदा मलाई अहिले सो दायित्वको अङ्गर गराउने होडमा यहाँ जुन जोड चलाइँदैछ, तर उस बेला मेरी अबला जन्मदात्रीले यही गाउँ र ठाउँमा आफूले भोग्नु परेको तितो कथा व्यथा दुरुस्त उकेल्ला पनि यसै सामन्ती समाजले दुत्कारेको थियो। उल्टै नारीको कन्त बिजोकमाथि खिल्ली उडाएर नराधम काम पिपा सुलाई प्रोत्साहन दिएको थिएन र त्यस बेलाको लोकलाज कता घाँस चर्न गएको थियो।
मेरी अति सरल र निमुखा जननीले भोगेका त्यस्ता अजङ्गका घात प्रतिघातलाई समेत पित्थैमा निराधार तुल्याउन सकिन्छ भने अहिलेको यो पहुँच सम्पन्न

0: खोजियाले पनि ममाथि गलत अभियोग लगाएकी पनि हुन सक्छिन् भन्ने कुरामा आजको सभा किन आशंकित बनिन सकिरहेको छैन। आडम्बरको ढोल पिटेर शासक वर्गले सधैँ शोषितमाथि थिचोमिचो गर्दै आएको तथ्य सत्य थाहा पाउँदा पाउँदै चुम सम्मान गर्न नसक्ने निम्सर समाजले आफैलाई निसापी ठान्नु भनेको हदै मूर्खता सिवाहरू के हुन सक्छ। स्थिति अझ विकट र विकराल बनियो। सायद अघिल्ला ती दिनहरूको झझलको स्मृति पटमा बल्झिँदै आएर हो या कुन्नी सभासद अलि चिन्तित मुद्रामा अवाक बनियो। केही बेर सुस्ताएपछि भीमले उपस्थित बाक्लो समूहलाई एकपटक सरसर्ती निहाल्यो अनि केही गमेर अन्तत उसले निर्णायक ढाँचामा भन्यो, मान्यवर सदन, सर्वप्रथम त मलाई किलकिले चेप्नु अघि त्यतिखेरको यथासत्यलाई साँची राखी नेत्र पलक उघारौं। मानवीयताको खिल्ली उडाई मलाई बतासे बनाउने यस निर्लज्ज पापी खलनायकलाई यही सदनमा भ्याइयोस् अनि त्यस सन्तान द्रोही लम्पटलाई यसको अक्षम्म अपराध कबुल गर्न लगाइयोस् र एक निरपराध नारीलाई कन्त बिजोग पारी तिनको जीवन अस्तित्व नै ध्वलस्त पारेकोमा त्यसको अहिलेसम्मको क्षतिपूर्ति दिलाउन बाध्य बनाइयोस्। यही एकमात्र विकल्प बाँकी रहेको छ। तब मात्र यी तपाईँहरूकी चेलीको अवगाल बेहोर्नमा सहस तत्पर रहनेछु, साथै नारी अस्मिताको कवच भएर मातृधर्मको रक्षा गर्नेछु। यही नै समाज हितका पक्षमा मेरो अकाट्य निर्णय अनि अडान पनि हो। अरूलाई दुखाउने चोटले कथङकाल आफूलाई पनि पिरोल्न सक्छ भन्ने संज्ञान बुझेर यस समाजले संवेदनाको अर्थ बुझोस्, यसबाहेक मैले अरू भन्नु केही छैन। तर मेरो यस अडानलाई कुट कौशल गरी कसैले नकार्छ भने म पनि आफ्नो जीवन अन्त्य गर्न पछि हट्दिन। त्यसै पनि यस समाजले एउटी जड पदार्थ शरीर नारीलाई मरेमाथि मारेको छ अनि मलाई अस्तित्वहीन बतासे बनाएर निफनेको छ। के यो धरणी सामन्तीहरूको मात्रै बपौती हो र? के हामी सबै आफ्नो सहधर्मितासँग बाँच्न पनि नपाउने? सम्झी रगत कहाँ आँसु खस्छन्। उसै पनि यो समाजले तिरस्कारपूर्ण जिन्दगी बिताउनु पर्ने बाध्यता सिवाय मलाई अरू कुन चाहिँ बकस दिएको छ र? आखिरी म ठहरे उही वायुपुत्र भीम। बल्ल उपस्थित सभासद झसङ्ग भयो। अढाई दशक अघि घटेको विस्मयकारी घटना जहाँ एकपक्षीय खिचातानीले जन्माएको कर्तुतलाई सबैले भलीभाँति महसुस गरे, यही विभीषिकाबाट प्रतिफलित पात्र पो रहेछ भीम त भन्ने त्यस बेलाका जान्ने बुझ्नेहरूका मोथिङ्गलमा हेक्का पलायो। केही छिनसम्म त डल्लै समाजको ब्रह्माण्ड नै हल्लियो। सभामा उपस्थित सज्जनहरूको परस्परमा केही बेरसम्म खुसुरफुसुर चलिरह्यो। भीमले यसरी निर्भीकपूर्ण हानेको मुक्का प्रहारलाई प्रतिकार जनाउने दाउपेच कसैमा पनि उभ्रिएन। अन्तत निरुत्तर भएको सभाले उसको सारगर्भित पकडलाई नै टाँचा लगाउन विवश बनिएको अवस्थाको परिणति सामुन्ने आएपछि यस बेला सभालाई अन्तिम रायदान दिनुपर्दा हायल कायल भइसकेको आजको तानाशाही मुखाकृति राम्ररी पाक्न नपाई कसमचीको केराको प्रतिस्वरूप बनिएको थियो।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो साहित्यिक कार्यक्रम अन्तर्गत लघुकथा स्वर्गीय खड्गराज राउतबाट। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउँदैछु केही गीत सुनाएर। गीत सुन्ने क्रममा यो पहिलो गीत सिकार्नुहोस् गङ्गा प्रसाद आचार्यको स्वरमा।

चक्र पनि शर्माले गाएको गीतका साथै आजको गीतको कार्यक्रम पनि यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। समयले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम सकिन्छ। भोलि अपराह्न 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।